0: ਨੱਚਦਾ ਪੰਜਾਬ ਪ੍ਰੋਗਰਾਮ ਹਰੇਕ ਮੰਗਲਵਾਰ ਨੂੰ 3:15 ਤੋਂ ਲੈ ਕੇ 4:45 ਤੱਕ ਨੱਚਦਾ ਪੰਜਾਬ ਪ੍ਰੋਗਰਾਮ ਨੱਚਦਾ ਪੰਜਾਬ 104.6 ਪਲੈਨਟ FM ਤੇ www.planetaudio.org.nz/nachdapanjab
1: हाम्रो चौतारी यो हो अकल्यान्ड को रेडियो मा गुञ्जिने नेपालीहरुको एकमात्र डुकडुकी
2: यसमा समावेश हुनेछन् नेपाली गीत संगीत समसामयिक कुराकानी तथा संक्षिप्त नेपाली समाचार
3: सुन्न नभुल्नु होला प्रत्येक शुक्रबार साँझ 6:50 देखि प्लानेट FM 104.6 मा अथवा इन्टरनेटमा planetaudio.org.nz/hamrochautari
4: Just missed it? Your favorite show is available on demand, 5 minutes after it's finished. planetaudio.org.nz